0: कुरान को समझने के लिए आसान कर दिया गया है। अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
1: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। सामने किराम, प्रोग्राम तफहीमुल कुरान में आप सबका खैर मकदम है। चंद दिनों पहले हमने मवेशियों की कुर्बानी की है। ईद उल अज़हा की कुर्बानी के हवाले से अगर सबसे अहम बात तक्वा है, जैसा कि आयत करीमा में आया है, लन यनालल्लाह लुहूमुहा वला दिमाउहा वलाकिन यनालुहु तक्वा मिनकुम, तो जिंदगी के दूसरे मामलात में भी उसी तक्वा और परहेजगारी की जरूरत है। हकीकत तो यह है कि जिंदगी के तमाम उमूर ऐसे ही मरबूत हैं जैसा कि जिस्म के तमाम आज़ा आपस में मजबूत और मरबूत हैं, और ये सब एक ही रिश्ते तक्वा से मरबूत हैं। इसी तरह अल्लाह का अता करदा निज़ाम वहदत की शक्ल इख्तियार कर लेता है। हर शोबा हयात में सिर्फ खालिक व मालिक का खौफ पेश नज़र रहता है और उनको एक दूसरे से अलग नहीं किया जा सकता। इनमें से किसी एक जुज़ो को तर्क कर देना और दूसरे जुज़ो पर अमल करना किताब इलाही के एक हिस्सा पर ईमान और दूसरे हिस्से के इनकार के मुतरादिफ है। वलायादु बिल्लाह। बातिल तरीक़ों से दूसरों का माल हजम करने की कई सूरतें हैं, मसलन चोरी, खयानत, दगाबाजी, डाका, सूद और तमाम नाजायज़ किस्म की तिजारतें और सौदेबाजियाँ हैं। आज की आयत में बिलखसूस उस नाजायज तरीके का जिक्र है जिसकी आम सूरत तो रिश्वत है कि रिश्वत देकर मुकदमा अपने हक में करा ले और इस तरह दूसरे का माल हजम कर जाए। और दूसरी है कि मसलन तुम्हें मालूम है कि फलां जायदाद या फलां चीज जैद की है, लेकिन उसकी मिल्कियत का कोई सबूत उसके पास मौजूद नहीं है, और तुम मुकदमे की सूरत में इधर उधर करके जैद से वो चीज़ तुम हथिया सकते हो और इस तरह अदालत के ज़रिए तुम उस चीज़ के मालिक बन सकते हो। ये भी दूसरे का माल हजम करना कहलाता है जो कि हराम है। चुनांचे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं एक इंसान ही हूँ, तुम मेरे पास झगड़े लेकर आते हो सकता है कि तुम में से एक दूसरे की नस्बत अपनी दलील अच्छी तरह पेश करता हो और मैं जो कुछ सुनूं उसी के मुताबिक फैसला कर दूं, और अगर मैं किसी को उसके भाई के हक में से कुछ देने का फैसला कर दूं तो उसे चाहिए कि न ले, क्योंकि मैं उसे आग का टुकड़ा दे रहा हूं। बुखारी की रिवायत है। अब आते हैं आज की आयत की तरफ, तो चलें पहले हम इस आयत की तिलावत कर लें। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। ولا تأكلوا أموالكم بينكم بالباطل وتدلوا بها إلى الحكام لتأكلوا فريقا من أموال الناس بالإثم وأنتم تعلمون। और देखो ऐसा न करो कि आपस में एक दूसरे का माल नाजायज तरीके से खाओ, और न अपने उस माल को बतौर रिश्वत हाकिमों के पास ले जाओ कि इस तरह लोगों के माल का कुछ हिस्सा नाजायज तौर पर खाते रहो, और तुम जानते हो कि हकीकत हाल क्या है। तो इस तरह सामिन किराम, मशक्क़त नफ्स, मशक्क़त जान, मशक्क़त माल की जो इबादतें होती हैं रोज़े के हवाले से कहें या कुर्बानी, तो ये कुछ सूदबंद नहीं हो सकती, इससे हम वो मुनाफा हासिल नहीं कर सकते अगर कोई बंदों के हुकूक से बेपरवाह हो। जो माल हराम, मकर व फरेब, किस्ब व दरोग, खयानत और बददियानती से अपने आप को नहीं रोक सकता, تو جان لیجئے کہ نیکی صرف اسی میں نہیں ہے کہ چند دنوں کے لیے ہم نے جائز غذا ترک کر دی، نیکی کی راہ تو یہ ہے کہ ہمیشہ کے لیے ناجائز غذا ترک کر دو۔ اگر ہم اس آیہ مبارکہ پر عمل پیرا ہو جائیں تو ہماری معاشرتی زندگی کتنی پرسکون ہو جائے، عدالتیں جھوٹے مقدمات کے غائب ہونے سے خالی خالی نظر آنے لگیں گی، اور اس سلامتی سے ہماری صلاحیتیں زندگی کے کارآمد امور پر صرف ہونے لگیں، دنیا بھی اچھی بن جائے اور آخرت بھی سنور جائے۔ تو سامعین کرام، ذرا غور کریں، قرآن حکیم ہمیں خوشی اور خوشحال زندگی کی ضمانت دیتا ہے، مگر افسوس نصیحت قبول کرنے والے تو کم ہی ہوتے ہیں۔ سامعین کرام، اب اگلی آیت کی طرف بڑھیں گے۔ اگلی آیت کو صحیح سے سمجھنے کے لیے چند مقدمات ضروری ہیں، پہلے اس کی وضاحت پیش کر لیتے ہیں، تب آگے جا کے وہ آیت اچھے سے سمجھ میں آئے گی انشاءاللہ العزیز۔ پہلی بات تو یہ ہے سامعین کرام کہ اسلام دین فطرت ہے، اس میں شہری سے لے کر جو بدو حضرات ہیں سب لوگوں کی رعایت رکھی گئی ہے، اہل حضر سے لے کر اہل بادیہ تک سب لوگوں کی رعایت ہے۔ اب شمسی مہینے یعنی سورج کے حوالے سے جو مہینوں کی تعداد ہے، یہ شہر کے متمدن لوگوں کو تو معلوم ہو سکتے ہیں، لیکن خانہ بدوش اور غیر شہری نہیں جان سکتے ہیں۔ اب اسلام کا مقصد صرف تعین و تقرر ہی نہیں بلکہ تشویق و ترغیب بھی ہے، شوق اور رغبت دلانا بھی ہے۔ مثلا رمضان اگر شمسی تاریخوں میں ہوتا تو بلا کسی انتظار اچانک آ جاتا، اور اس وجہ سے دلوں میں پہلے سے کوئی شوق و اضطراب نہ ہوتا، لیکن اب لوگ ماہ صیام کا چاند دیکھنے کے لیے بےتاب ہو جاتے ہیں، اور اس طرح طبائع میں ماہ صیام کے لیے زبردست شوق پیدا ہو جاتا ہے، یعنی مقصد بھی حاصل ہو جاتا ہے اور خود بخود تحریک بھی پیدا ہو جاتی ہے۔ قمری مہینوں میں یعنی چاند کے حوالے سے جو مہینوں کی تعداد ہے، اس میں موسم بدلتے رہتے ہیں، جبکہ اگر شمسی مہینوں کی رعایت کریں تو اس میں موسم اتنا چینج نہیں ہوتا، وہ تنوع نہیں باقی رہتا جو قمری مہینوں میں ہے۔ اب آگے آپ کو بتاتے ہیں کہ ہم اتنا شمسی اور قمری مہینہ کیوں اس کا ذکر کر رہے ہیں۔ دراصل رسول اکرم صلی اللہ علیہ وسلم سے چاند کے متعلق لوگوں نے دریافت کیا تھا، ارشاد خداوندی ہے، اسألونك عن الأهلة قل هي مواقيت للناس والحج وليس البر بأن تأتوا البيوت من ظهورها ولكن البر من اتقى وأتوا البيوت من أبوابها واتقوا الله لعلكم تفلحون۔ اے رسول صلی اللہ علیہ وسلم، آپ سے لوگ نئے چاند کے متعلق دریافت کرتے ہیں کہ گھٹتا بڑھتا کیوں ہے، آپ کہہ دیجئے کہ لوگوں کے لیے یہ پیمانہ وقت و زمان ہے اور اس سے حج کے مہینے کا تعین ہو جاتا ہے۔ نیکی و حق شناسی یہ نہیں ہے کہ تم گھروں میں پیچھے کی طرف سے داخل ہو، بلکہ نیکی تو اس کے لیے ہے جس نے راہ تقویٰ کو اپنایا، لہٰذا گھروں میں دروازے ہی کے راہ سے آؤ اور دیکھو اللہ کا تقویٰ اختیار کرو، امید ہے کہ تم فوز و فلاح سے ہمکنار ہوگے۔ سامعین کرام، قرآن کا ایک ایک فقرہ توحید کے اعلان اور شرک کی تردید میں ہے۔ دنیا میں کتنی قومیں، مشرق قومیں قمر پرستی میں مبتلا رہی ہیں، بعض ہلال پرستی میں بھی، نئے چاند کو دیوتا مان کر

0: सकते हैं अपना मैसेज। और मुझे ये समझ में नहीं आ रहा कि रोजाना तो इतनी कॉल्स आती हैं, आज क्या हो गया? मतलब आज संडे मॉर्निंग है तो सबके सब अभी तक क्या सो रहे हैं, उठे नहीं है, क्या मसला है? आप लोग जरूर कॉल कीजिए और बताइए कि भाई क्या सीन है। और तब तक मैं आपको ही बताती चलूँ कि अगर आप इस वक्त ड्राइव कर रहे हैं तो ड्राइव करने में आपको बहुत केयरफुल रहने की जरूरत होती है, ये तो आपको पता ही है। तो इस वक्त क्या है सीन, इस वक्त सीन ये है कि आप अगर कुछ जगहों का मैं आपको बताती हूँ कि अगर आप इन जगहों से गुजर रहे हैं तो आपको टेम्पररी रोड क्लोजर मिल सकता है और ये पूरे कतर में है। तो सबसे पहले बनी हाजा इंटरचेंज, ये यहाँ पे क्लोजर है एक डायरेक्शन में और ये 9 जून तक रहेगा। और क्लोजर जो ना आपको डाइवर्टेड, मतलब एक डाइवर्जन मिलेगा न्यू अल रियान स्ट्रीट की तरफ और अल शफी स्ट्रीट की तरफ। तो ड्राइवर्स को ये एडवाइस किया जाता है कि आप यहाँ पे थोड़ा सा एक्स्ट्रा ट्रैवल टाइम अपना रख के इस एरिया पे अगर जाते हैं तो ज़रा थोड़ा सा पहले निकल जाएं। इसके साथ ही वेस्ट सेमिसमा स्ट्रीट और ये जो रोड है यहाँ पे भी टेम्पररी ट्रैफिक रिस्ट्रिक्शंस हैं। कुछ जगहों पे इंटरसेक्शन जो है वेस्ट सेमिसमा स्ट्रीट्स का और रोड का, वो जो है यहाँ पे भी डाइवर्जन साइंस वगैरह आपको मिलेंगे, ट्रैफिक की कुछ इंस्ट्रक्शंस हैं उनको भी फॉलो कीजिएगा। इसके साथ लुसेल रोड से अगर आपने अल्पर इंटरचेंज अंडरपास पे जाना है तो यहाँ पे एक टेम्पररी राइट लेन क्लोजर है जो कि आप नियर अल्पर इंटरचेंज के तौर पर देखेंगे। यहाँ पे मेंटेनेंस का कुछ काम हो रहा है, इंप्रूवमेंट की जा रही है, तो कम्यूटर्स को ये कहा गया है कि वो भी पीक आवर्स में खास तौर पे थोड़ा सा उनको डिले का सामना करना पड़ सकता है, इसलिए थोड़ा सा जल्दी निकल जाइए। साथ ही साथ कुछ रोड क्लोजर्स और भी हैं, लेकिन हमारे साथ हमारे कॉलर आ गए तो ऐसा ना हो कि वो सोचें कि भाई बोल रही थी कॉल नहीं ले रही। हेलो, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम व रहमतुल्लाह व बरकातहू।
0: जी कौन बात कर रहे हैं?
1: खैरियत है
0: अल्हम्दुलिल्लाह, बिल्कुल ठीक ठाक। खैर खैरियत, आप कौन बात कर रहे हैं?
1: पॉपकॉर्न वाली कहाँ है?
0: अच्छा, नसीम बात कर रहे हैं। आज भाई वो अब छुट्टी पे चली गई हैं और घूमेंगी फिरेंगी, उसके बाद फिर वापस आएंगी। तो अब तकरीबन 19 जून तक तो मैं आपको अकेले मिलने वाली हूँ। जी जी,
1: तो अकेले
0: जी
1: अकेले तो बोर हो जाएंगे।
0: हाँ, अगर आप लोग नहीं आए तो फिर लिटरली बोर हो जाऊंगी, वरना फिर गुजर जाएगा टाइम।
1: इंशाल्लाह इंशाल्लाह।
0: आज हमारा टॉपिक है कि ऐसी कौन सी चीज है अगर सुबह सुबह आपके साथ हो तो आपका मूड ऑफ हो जाता है।
1: ये हमारे लिए तो गाड़ी है, गाड़ी स्टार्ट ना तो मूड
0: अच्छा है। ये वाला अच्छा है, ये मेरे जहन में नहीं आया, तो बात बिल्कुल सही है। अगर सुबह निकलो, काम पे जाना हो, गाड़ी स्टार्ट ना हो तो वाकई मूड ऑफ हो जाता है, दिन मतलब अजीब हो गया ना फिर तो पूरा। सही है, गुड गुड गुड पॉइंट।
1: हमारा काम गाड़ी से होता है।
0: सही सही, गुड, जबरदस्त, अच्छा पॉइंट है ये। गाड़ी से वाकई मतलब फिर तो पूरा दिन, अगर आपने गाड़ी में इधर उधर जाना फिरना है तो फिर तो बस गए आप। ठीक है, चैलेंज ही नसीम, बस इतना ही। चलिए जी, थैंक यू आपकी कॉल के लिए, ख्याल रखिएगा, गुड मॉर्निंग, थैंक यू जी, बाय बाय। रोहित जी तो नसीम हमारे साथ थे और नसीम ने जवाब दिया कि भाई अगर गाड़ी सुबह सुबह इनको ख़राब मिले तो इनका मूड ऑफ हो जाता है, बड़ा वैलिड पॉइंट है। हेलो, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम व रहमतुल्लाह व बरकातहू। मैं विश, कैसे हैं आप? ठीक
0: हैं? अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक। और मेरा ख्याल बाजवा साहब हैं ना?
2: अल्लाह का बड़ा एहसान अल्हम्दुलिल्लाह। वो अनफॉर्चुनेटली जिस रूट पे मैं होता हूँ वहाँ पर कोशिश तो कर रहा था, फिर अजकार शुरू हो गए माशाल्लाह, और इन बिटवीन 23 कैमरा आते हैं तो फिर मोबाइल तो हाथ में पकड़ नहीं सकते।
0: नहीं, कोई मसला नहीं, बिल्कुल एहतियात से गाड़ी चलाएं, एक भी फाइन लग जाता है ना, मतलब ये गैर जरूरी चीजें हैं, ऐसी चीजें हैं जिसके ऊपर फिर आपका बड़ा ही दिल कुड़ता है कि क्यों लग गया भाई।
2: हाँ हाँ, वो फिर एक तो मतलब ला तादाद है ना, एक तो हो किसी चीज की तादाद, एक है ला तादाद जिस वजह से बड़ा केयर भी करना पड़ता है।
0: सही सही, बिल्कुल सही।
2: माशाल्लाह टॉपिक बहुत अच्छा है। एज यूजुअल मैंने आपसे लास्ट वीक कहा भी था कि वो एनर्जी और वो पावर माशाल्लाह वो दिख रही है।
0: शुक्रिया, अल्लाह करे कि बस ऐसे ही आप लोगों को लगता रहे, आप लोगों की सुबह अच्छी रहे, क्योंकि इससे पहले डेफिनेटली जो मतलब शोज कर रहे थे कबीर या वेद वगैरह, उन लोगों ने बहुत अच्छा किया है। और मुझे अंदाज़ा है कि हर किसी की एक फ़ैन फॉलोइंग होती है, और उसके फैंस ना जब कोई दूसरा बंदा आ जाता है तो वो उसको एक्सेप्ट भी नहीं कर रहे होते, और फिर मतलब एक होता है, मतलब इतने अरसे से सुन रहे हो ना किसी को तो फिर होता है, कमी महसूस हो रही होती है। तो अल्लाह करे कि इसी हद तक गुजारा हो जाए, कुछ अरसे का साथ है ये।
2: گزارا نہیں بہت دیکھیں یہ دیکھیں مطلب یہ گزارے کی بات نہیں ہے وہاں 6 بجے سے لے کے 9 بجے تک جو آپ شو کر رہے ہیں یہ گزارا نہیں ہے یہ ایک ذمہ داری ہے جس کو بخوبی قبول بھی کیا جاتا ہے نبھایا بھی جاتا ہے اور نبھا رہے ہیں آپ لوگ ماشاء اللہ سبھی نبھا رہے ہیں اپنی جگہ پہ
0: بہت شکریہ بہت بہت شکریہ آپ کا اور یہ بتائیں بھائی کہ آپ کا موڈ کسی بات پہ صبح صبح کوئی ایسی چیز ہے جو کہ اگر ہو جائے تو آپ کو لگتا ہوگا نہیں بھائی یہ مت اپنا یہ بہت ہو گیا آج کا دن تو اچھا نہیں گزرے گا
2: وہ بیسیکلی نبی صاحب بات یہ ہے کہ زندگی میں انسان جب بہت سے حقل باطل کو دیکھتا ہے نشیب و فراز کو دیکھتا ہے اتار چڑھاؤ کو دیکھتا ہے تو ایک وقت ایسا آتا ہے کہ اس کا موڈ آف ہی نہیں ہوتا کسی بھی معاملے میں وہ بڑا نیوٹرل بڑا پازیٹیو ہاں مطلب سم ٹائم کئی چیزیں ایسی ہیں کام کے دوران میں کئی لوگوں کی وجہ سے رات کو بھی آپ کا مطلب موڈ خراب ہو جاتا ہے وہ اس کا اثر ویری نیکسٹ مارننگ تک بھی رہتا ہے لیکن بات وہی آ گئی کہ وقت کے ساتھ ساتھ پھر انسان اپنے اوپر اس چیز کو سوار نہ کرے سوار کرے گا تو ڈپریشن بھی ہے بلڈ پریشر بھی ہائی ہوگا کڑتا بھی رہے گا وہ اس چیز سے میں دور ہوں الحمدللہ موڈ ہمیشہ اچھا رہتا ہے جو سچویشن ہے نا آپ سچویشن کے حساب سے چلیے اس کو لے کے چلیے اور ماشاء اللہ اس کے اوپر مطلب آپ کے ریڈیو کے توسط سے بھی بہت دفعہ میسیجز دیے جاتے ہیں کہ مطلب جب جس طرح بھائی نے بھی کہا تھا کہ گاڑی ڈیفینیٹلی گاڑی سٹارٹ نہیں ہوگی پتہ نہیں کتنے لوگ انتظار کرتے ہوں گے جن کو انہوں نے پک کرنا ہوگا تو ڈیفینیٹلی وہ سچویشن کریٹ ہو گئی نا اب وہ بےچارہ اگر خود پینک ہو جائے گا تو باقیوں کا تو پھر اللہ ہی عالم ہے
0: ہاں ایسے ہی ایسے یہ بات آپ نے بالکل صحیح کی کہ یہ واقعی مطلب کوئی چیز اگر ہو جانا تو مجھے بھی ایسا لگتا ہے کہ آپ کو اس کا سلوشن تلاش کرنا چاہیے پرابلم تو ہو گئی ہے اب آپ پہلی مطلب یہ بجائے اس کے پینک میں آؤ موڈ خراب کرو اس سے بہتر ہے کہ یہ دیکھو کیا کیا جا سکتا ہے اب نیکسٹ کیا ہو سکتا ہے
2: انسانی فطرت ہے نا دیکھیں انسان کے بس میں نہیں ہے فار ایگزامپل مطلب میں اگر راستے میں جا رہا ہوں مجھے پتا ہے میرا ڈیلی کا روڈ لمبا تو ہے لیکن کلیئر ہے اگر خدا نہ خواستہ مجھے ان دی آفٹرنون سم ٹائم مجھے بڑی ٹریفک ملتی ہے ریحان پہ تو مطلب وہ ڈیفینیٹلی آپ فیل کرتے ہیں اس چیز کو یار وہ ٹریفک ہے یار وہ مطلب وہ بھی آپ کے موڈ میں آ گئی وہ چیز جس کو آپ ایکسپٹ نہیں کر رہے
0: بہت بہت شکریہ اور یہ سپورٹ جو ہے نا وہ بہت حوصلہ بڑھا دیتی ہے آپ کے اندر تھوڑی سی ایک ہمت پیدا ہوتی ہے کہ ہاں بھائی ہو سکتا ہے مطلب اچھا چل جائے گا
2: اللہ تعالیٰ ہمارے بھی ہمت ہوتی ہے ہم سنتے ہیں ہمارے اندر بہت سی چیزیں آپ یقین کیجیے بہت سی چیزیں ہم مطلب یہ ایک درسگاہ ہے جس کو ہم اوپن کرتے ہیں اور ہمیں مطلب سامنے ہم اس کو حاصل کر رہے ہیں بہت سی چیزوں کو حاصل کر رہے ہیں آپ لوگ
0: بہت شکریہ بہت بہت شکریہ اور سیف ڈرائیو کیجیے انشاءاللہ آرام سے پہنچیے اپنی جگہ پہ ٹھیک ہے
2: بہت شکریہ
0: خیال رکھیے گا اپنا بہت خیال رکھیے گا تھینک یو جی اللہ حافظ رہی جی تو ہمارے ساتھ ہمارے بڑے ہی اچھے کالر ان کی بات بڑی مطلب ان کی بھی بات بڑی ویلڈ ہے کہ ایسی چیزیں اتنی ہوتی رہتی ہیں آپ کی زندگی میں کہ ایک پوائنٹ آتا ہے کہ جب آپ کو یہ سمجھ میں آ جاتا ہے کہ کوئی بھی چیز ہو رہی ہو لیکن اب موڈ آف نہیں ہوتا تو یہ بھی اچھی چیز ہے اور یہ مطلب پینک میں واقعی نہیں آنا چاہیے لیکن آپ لوگوں سے ابھی بھی یہ سوال ہے کہ آپ لوگ بتائیے کوئی ایسی چیز جو صبح صبح ہو جائے تو تھوڑا سا آپ کو مطلب ناگوار گزرتا ہو تھوڑا سا ہوتا ہو کہ یہ کیوں ہو گیا یہ نہیں ہونا چاہیے تھا تو کال کیجیے گا ہمیں بتائیے گا 4434377 پہ آپ ہمیں کال کر سکتے ہیں اور اپنی رائے اپنی جو سوال کا ہمارا جواب ہے وہ دے سکتے ہیں اس کے ساتھ ہی 666-2107 پہ آپ ہمیں میسج بھی کر سکتے ہیں اچھا میں آپ کو بتا رہی تھی اس کے بارے میں ٹریفک اپڈیٹس کے بارے میں تو تھوڑا سا اور آپ کو بتاتے چلیں کہ یہ جو ساؤتھ باؤنڈ روٹس ہیں وہاں پہ بھی آپ کو ٹیمپرری تھوڑا سا کلوزر ملے گا اور خاص طور پہ مطلب جون کے مہینے میں تقریباً رات 12:30 بجے سے صبح 5 بجے کے درمیان مطلب صبح صبح اب یہ ٹائم گزر چکا ہے تو اس لیے اتنی پرواہ کرنے کی ضرورت نہیں ہے لیکن لیٹ نائٹ ارلی مارننگ آپ کو تھوڑا کلوزر مل سکتا ہے تو اگر ٹریول ٹپس میں آپ کو یہی دوں گی کہ اگر آپ ان جگہوں میں سے کہیں پہ بھی لوسیل الریان سے مسما ان ایریا سے گزر رہے ہیں تو تھوڑا سا گھر سے تھوڑا سا جلدی نکل جائیے اس کے ساتھ ہی آپ جو ہے نیویگیشن ایپس وغیرہ یوز کر لیں تاکہ ریئل ٹائم آپ کو ری روٹنگ کا اندازہ ہو جائے اور پھر جتنی بھی ٹریفک پولیس انسٹرکشنس ہیں ڈائیورژن جو سائنز ہیں ان کو آپ ضرور فالو کیجیے تاکہ آپ کو مشکل کا سامنا نہ کرنا پڑے اور تھوڑا سا ایکسپیکٹ کرتے ہوئے چلیے کہ آپ کو ہیوی ٹریفک ملے گا خاص طور پہ شاپنگ سینٹرز وغیرہ کے قریب تو یہ ذہن میں رکھیے اسٹے سیف اینڈ ڈرائیو کیئرفلی ہمارے ساتھ ہیں ایک اور کالر ہیلو السلام علیکم
3: ہیلو
0: السلام علیکم
3: وعلیکم السلام
0: جی کون بات کر رہے ہیں
3: یہ محمد
0: محمد بات کر رہے ہیں جی محمد کیسے حال چال ہیں کیا ہو رہا ہے
3: الحمدللہ. آپ سنائیے ٹھیک ٹھاک ہے؟
0: الحمدللہ بالکل.

0: ترین دن میں جب سورج جمعے کی پرکشش روحانی کرنیں بکھیرنے لگتا ہے یہ دن ہمارے لیے خوشیاں منانے بچوں کی تربیت کرنے اور گھر کی بنیاد کو مضبوط کرنے کا ایک بہترین موقع فراہم کرتا ہے پھر جب سورج کی کرنیں ڈھلتی ہیں اور شام کا وقت قریب آتا ہے تو قبولیت کی گھڑی دستک دیتی ہے اس یقین کے ساتھ کہ ہر زوال کے بعد نیا سویرا جن لیتا ہے آئیے جمعے کی روحانی خاندانی اور سماجی پہلوؤں پر تبادلہ خیال کریں طلحہ اشرف الزمان کے ساتھ جڑیے پروگرام جمعہ ریفلیکشنز میں ہر جمعہ صبح 10 بجے سے 11 بجے تک اونلی آن ایف ایم 107 دل سے دیسی
1: قرآن کو سمجھنے کے لیے آسان کر دیا گیا ہے البتہ ہر شخص اپنی سمجھ اور طلب کے مطابق اس سے فیض حاصل کرتا ہے مگر جو بھی قرآن کی صحبت میں بیٹھے وہ خالی ہاتھ نہیں لوٹتا انسان اس نور ہدایت سے مرحلہ با مرحلہ کچھ نہ کچھ حاصل کرتا رہتا ہے یہاں تک کہ وہ ایسے معانی اور حقائق تک پہنچ جاتا ہے جو عقلوں کو حیرت میں ڈال دیتے ہیں تلاوت تدبر اور فہم قرآن کے ایک خوبصورت سفر میں شامل ہو جائیے طلحہ اشرف الزمان کے ساتھ پروگرام تحفیم القرآن اتوار سے جمعرات رات 10 بجے سے صرف اردو ریڈیو ایف ایم 107 پر
2: کیا آپ جاننا چاہتے ہیں کہ قطر میں بزنس کیسے چلتا ہے
1: اور کون سے ہیں وہ مختلف ٹائپس کے بزنس اور کیسے آپ بھی اپنی بزنس جرنی سٹارٹ کر سکتے ہیں
2: تو مس مت کیجیے پروگرام قطر بزنس 360 جہاں ہم بات کرتے ہیں بزنس کی دنیا کے ہر پہلو پر سمپل اور انٹرسٹنگ انداز میں
1: ہر منڈے صبح 10 بجے سے آر جے نازیہ کے ساتھ اونلی آن ایف ایم 107
2: بزنس کی سمجھ قطر بزنس 360 کے ساتھ
3: آپ سن رہے ہیں سن اینڈ ساؤنڈ آر جے سرور مرزا کے ساتھ صرف ایف ایم 107 پر دل سے دیسی
1: جناب سمر سولسٹس کی بات کریں تو سال کا یہ وہ دن ہوتا ہے جب دن سب سے لمبا اور رات سب سے چھوٹی ہوتی ہے یہ ہر سال جون کے مہینے میں آتا ہے عام طور پر 20 یا 21 جون کو اور اس دن سورج اپنی سب سے بلند پوزیشن پر نظر آتا ہے اور ندرن ہیمسفیئر میں دھوپ کے جتنے بھی گھنٹے ہوتے ہیں اس کے بعد یہ دن دھیرے دھیرے چھوٹے اور راتیں لمبی ہونا شروع ہو جاتی ہیں دنیا کے مختلف ملکوں میں لوگ سمر سولسٹس کو مختلف طریقوں سے سیلیبریٹ بھی کرتے ہیں کچھ لوگ اسے گرمی کے موسم کے آغاز کی نشانی سمجھتے ہیں جبکہ کچھ مقامات پر اس موقع پر خاص فیسٹیولز وغیرہ گیدرنگ وغیرہ بھی ہوتی ہیں اور جبکہ ہم اگر بات کریں تو ہمارے مڈل ایسٹ میں بھی ہم لوگ بھائی اس کو بہت انجوائے کرتے ہیں گرمیوں کے حوالے سے اگر ہم بات کریں تو بہرحال سمر سولسٹس جو ہے ہمیں قدرت کے نظام اور زمین کے سورج کے ارد گرد کے سفر کی خوبصورتی کا احساس دلاتا رہتا ہے چلیے جی اب یہاں پر کچھ میسیجز آپ لوگوں کے شامل کر لیتے ہیں اور شروعات کرتے ہیں یہاں سے ہلو السلام علیکم سرور بھائی کیسے ہیں آپ امید کرتا ہوں خیریت سے ہوں گے آپ کا ویکینڈ کیسا گزرا فراز بھائی ہمارے ساتھ بھائی میرا ویکینڈ الحمدللہ بہت اچھا گزرا آپ لوگوں کی یاد میں گزرا یہ بات سچ ہے یقین جانیے اس میں بالکل کوئی ادھر ادھر کا معاملہ نہیں ہے آپ لوگوں کو میں یاد کرتا رہتا ہوں کیونکہ باتیں ذہن میں آتی رہتی ہیں اور کیا باتیں کرنی ہیں یہ بھی ذہن میں آتی رہتی ہیں اچھا جناب کہتے ہیں السلام علیکم اگلے ہفتے ممبئی انشاءاللہ او آصف بھائی از گوئنگ ٹو ویکیشن کیا بات ہے بھائی اور یہاں پر ایک کالر اس کے بعد میسیجز کا سلسلہ جاری رکھیں گے ہلو السلام علیکم ورحمۃ اللہ وبرکاتہ
4: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
1: سہلن میں بالکل ٹھیک ہوں سر آپ کیسے ہیں خیریت سے ہیں
4: میں ٹھیک ہوں الحمدللہ آپ بتاؤ کیسے ویکینڈ کیسا گزرا آپ کا
1: میرا ویکینڈ اچھا گزرا اور امید کرتا ہوں کہ آپ کا بھی اچھا گزرا ہوگا آپ نے نام نہیں بتایا اپنا مدثر بھائی
4: جی
1: کیا
4: پہچانتے ہو نا
1: ارے سر دل سے لگے ہوئے لوگ ہیں آپ سب
4: ماشاء اللہ میموری اچھی
1: کیسے ہیں مدثر بھائی خیریت سے انشاءاللہ
4: ठीक है अल्हम्दुलिल्लाह। मैं आपको जुमेरात को फोन कर रहा था लेकिन फोन नहीं लग रहा था।
1: ओ, अच्छा।
4: तो हमारा प्रोग्राम था, मैंने कहा कि भाई को इनवाइट करेंगे तो
1: अरे अरे अरे अरे अरे अरे अरे अरे मुदस्सिर भाई क्या बात कर दिया आपने अभी।
4: आपका कालों की बारिश होती है ना आपकी।
1: मैं अभी फोन की खबर ले लेता हूँ कि कैसे इसकी इतनी हिम्मत हुई। मैसेज भेज दिया करिए मुदस्सिर भाई, नहीं मतलब दावत के लिए नहीं कह रहा, मगर अगर बातचीत नहीं हो पा रही और ये साहब मशगूल हैं तो आप मैसेज भी इंशाल्लाह ताला भेज सकते हैं, और जैसे ही लाइन फारिग मिलेगी तो मैं कॉल बैक करूंगा जरूर, वरना मैं मैसेजेस पढ़ने की जिम्मेदारी जो है वो पूरी करता जरूर हूँ अल्हम्दुलिल्लाह। बहरहाल उम्मीद करता हूँ कि आपका वीकेंड अच्छा गुजरा होगा और दावतें खूब उड़ा दी आपने, मेरी याद आ रही थी, इसका मतलब दावत से रिलेटेड होगा कुछ ना कुछ मामला।
4: हाँ दावत तो होगी लाजिम। सरवर भाई ये वो जो अमिता वाला सफा जो 1 बजे बच्चन का जो प्रोग्राम करती थी अभी वो नहीं है?
1: नहीं अभी वो नहीं है, अभी अमिता प्रोग्राम कर रही है 1:30 से 2:30 बजे तक।
4: अच्छा
1: जी। और
4: तो बच्चों वाला खत्म हो गया है?
1: फिलहाल नहीं है क्योंकि बच्चों की छुट्टियां भी हो जाती हैं। असल में यही होता है कि हमारा जो स्टेशन है अल्हम्दुलिल्लाह इन सारी FM 107 इन सारी चीजों का बहुत ज्यादा ख्याल रखता है कि कौन से वक्त ऐसे हैं, कौन से औकात ऐसे हैं जब लोग किस तरीके से इंटरेस्ट लेना पसंद करेंगे और किन महीनों में किन दिनों में वो प्रोग्राम करना जरूरी भी है, तो इन सारी चीज आप लोगों के लिए खासम खास ध्यान रखते हैं। अब जैसे माशाल्लाह से बच्चे इस वक्त छुट्टी चले जाएंगे तो बच्चे होते नहीं है फिर प्रोग्राम में कॉल वगैरह करने के लिए,
4: जाहिर बात है वेकेशन पे जाते हैं।
1: जी जी वेकेशन वगैरह पे जाते हैं। तो फिलहाल अमिता अपनी जिम्मेदारी निभा रही है 1:30 से 2:30 बजे तक, इफ आई एम नॉट रॉन्ग, इंशाल्लाह सही बता रहा हूँ मैं। और वहीं सफा मेरे साथ होनी चाहिए मगर वो मिस्टर इंडिया बन चुकी है, कुर्सी खाली है क्योंकि वो भी छोटी सी बच्ची है तो वो भी छुट्टी भाग चुकी है, मसला सारा ये हुआ है। तो ये है सर फिलहाल का। अच्छा इन्हीं सारी चीजों को मद्देनजर रखते हुए हम ये भी अर्ज करते हैं कि आप हमारे जो सोशल मीडिया प्लेटफॉर्म्स हैं वहां पर भी हम लोगों के साथ कनेक्ट हों और हमारा जो वेब एड्रेस है उससे भी हमारे साथ आप ताल्लुक में रहें, विच इज www.urduradio.qa। जब आप यहाँ पे जाते हैं मुदस्सिर भाई तो आपको सारे प्रोग्राम पता चल जाते हैं जो लोग जी जिस वक्त अवेलेबल हैं, कौन सा प्रोग्राम कब जाएगा और जो मुख्तलिफ प्रोग्राम हैं उनके रिकॉर्डेड प्रोग्राम्स जो पिछले शोज हैं वो भी आप लोग सुन सकते हैं कि अगर कभी किसी का मिस हो गया हो तो। और वही सोशल मीडिया में हमारा जो हैंडल है वो इसी नाम से FM 107, फेसबुक पे, इंस्टा पे, यूट्यूब पे, एक्स पे, टिकटॉक पे, हर जगह
4: पे तो मैं फॉलो किया है लेकिन इंस्टाग्राम पे नहीं।
1: अहलन वसलन, आप सब जगह हमें इंशाल्लाह फॉलो कीजिए, आपको सबसे ज्यादा मालूमात और इंशाल्लाह ताला एंटरटेनमेंट के हवाले से आप लोगों का ख्याल रखा जा रहा है इंशाल्लाह। तो फिलहाल के लिए अब आज का जो मुद्दा चल रहा है मुदस्सिर भाई, क्या ज्यादा पसंद करते हैं, बाइक की राइड या कार की ड्राइव?
4: मैं तो बाइक की राइड और बहुत पसंद करता हूँ।
1: हाँ कहाँ से ताल्लुक है वैसे मुदस्सिर भाई, पाकिस्तान में आपका? पाकिस्तान से ताल्लुक?
4: पेशावर।
1: तो ओके, तो फिर तो वहाँ पे तो बाइक काफी चलाई जाती है?
4: बाइक बहुत काफी चलती है वहाँ पे। जब मैं यहाँ पे वेकेशन पे जाता हूँ तो मैं अपने लिए बाइक लेता हूँ।
1: क्या बात है,
4: अभी भी लेता हूँ।
1: क्या बात है भाई, वाह।
4: अभी भी लेता हूँ, अभी जो बाइक लिया था वो तो फिर इस्लामाबाद ट्रांसफर किया बाइक को दिया। तो गाड़ी भी होती है लेकिन मैं ज्यादा गाड़ी नहीं चलाता हूँ पाकिस्तान में, मुझे बाइक पसंद है
1: क्योंकि ये शौक की बात है और यहाँ तो चलिए फिर भी थोड़ी बहुत मजबूरियां हो जाती हैं अपने अपने काम के हिसाब से, मगर वहाँ जाने के बाद जिसको शौक है वो इस चीज को पूरा करता ही करता है। क्या
4: पूरा करते है? सही बात है। एक दिन ऐसा हुआ था कि मैं और कजन हम जा रहे थे बाइक पे, तो बीच में सड़क के बीच से निकल गया गाय।
1: ओ ओके।
4: तो हमने गाय को टक्कर मार दिया।
1: ओहो ओके।
4: हम दोनों रोड के ऊपर गिर गए तो थोड़ा लग गए हमको, तो फिर हम एक मेडिकल स्टोर पे अंदर गया। तो वहाँ पे हम इंजेक्शन लगाते थे, वहाँ पे उसने बोला कि आप किसके घर से हो, मैंने कहा हम फलाने के घर से, दूसरा आदमी का हम बता दिया। लेकिन हमको पता नहीं है कि ये हमको पता नहीं है कि हमारा जाने वाला है। तो जब हम मेडिकल स्टोर से निकल गया उसने भाई को फोन लगा दिया था
1: कि तुम्हारे भाई का एक्सीडेंट हो गया और दिमाग पे कुछ असर हो गया।
4: जब हम शाम को घर आए थे ना, बस बात असल में यही है, हमारी तरफ आप इंडिया में होते नहीं होते लेकिन पाकिस्तान में ये बात है ना, जब बाइक पे एक्सीडेंट होती है ना वो लोग छुपाते हैं।
1: ओके। मतलब शर्म के मारे, शर्म के मारे
5: नहीं नहीं फिर देता नहीं है ना फिर, वो देता नहीं है, मस्ती करते हैं
1: हो

0: किसी और को वो मकाम मिल जाए जिसके लिए आपने जद्दोजहद की थी, लेकिन अल्लाह के हाँ ऐसा नहीं होता। वो हर नेकी को जानता है, हर आंसू को देखता है, हर कुर्बानी को शुमार करता है, हर नेक नीयत को महफूज रखता है। इसीलिए अल्लाह ताला एक और मुकाम पर फरमाता है, इन्नी ला उदीउ अमल आमिलिन मिनकुम मिन ذكرٍ أو أنثى, मैं तुम में से किसी अमल करने वाले के अमल को जाये नहीं करता, खा वो मर्द हो या औरत। देखिए सामने कराम, कितना प्यारा खिताब है, कितनी बड़ी बशारत है। अल्लाह के यहाँ न जिन्स देखी जाती है, न शोहरत, न मकाम। मर्द को मर्द के लिहाज से अपने अमाल के जो नतायज हैं उसे मिलेंगे, औरत को उसके अपने अमाल के बदले ज़रूर मिलेंगे। अल्लाह सुबहान व ताला तो सिर्फ अखलास और अमल को देखता है। समय के नाम अब आते हैं एक हकीकत पसंद मिसाल की तरफ, यानी हकीकी मिसाल से जब हम इसकी वजाहत पेश करेंगे तो बात ज़्यादा अच्छी समझ में आएगी बिज़्निल्लाहि ताला। तो एक माँ जो अपनी औलाद की तरबियत में अपनी ज़िंदगी गुजार देती है, एक उस्ताद जो दूर दराज गाँव में बच्चों को इल्म सिखाता है। आपने देखा है कि इस तरह के जो असातिज़ा होते हैं उनको काफ़ी मशक्क़तें झेलनी पड़ती हैं, बिलखसूस जो दूर दराज गाँव में पढ़ाते हैं। वहाँ मोहब्बत तो ज़रूर है, लेकिन रहन सहन में, रिहाइश में, सहूलियात में वो शहर के जो असातिज़ा हैं उनके बराबर कभी नहीं हो पाते। तो एक उस्ताद जो दूर दराज गाँव में बच्चों को इल्म सिखाता है, उसकी कुर्बानियाँ ज़रा इसे तसव्वुर करें। एक दाई जो खामोशी से लोगों तक खैर का पैगाम पहुँचाता है, आज की इस दुनिया में काफ़ी ऐसे लोग आपको नज़र आएंगे जो दावत के मैदान में सरगर्म हैं और लोगों को बताते फिर रहे हैं कि हम ये दावत दे रहे हैं, वो कर रहे हैं, ये करते हैं, वो करते हैं, लेकिन हम उस दाई की बात कर रहे हैं जो खामोशी से लोगों तक खैर का पैगाम पहुंचाता है। एक शख्स जो किसी परेशान इंसान को तसल्ली देता है, एक नौजवान जो गुनाह के माहौल में रहकर भी अल्लाह की इताअत पर कायम रहता है। अय हाय हाय, ये तो बड़ी सख्त बात है, गुनाह के माहौल में रहकर भी अल्लाह की इताअत पर कायम रहना बड़ी चैलेंजिंग है। आजकल तो लोग सब माहौल को कसूरवार ठहराते हैं कि भाई माहौल ही ऐसा, हम क्या कर सकते हैं, लेकिन वो नौजवान जो गुनाह के माहौल में रहकर भी अल्लाह की इताअत पर कायम रहता है, शायद दुनिया इनके नाम न जानती हो, लेकिन अल्लाह उन्हें जानता है और यही काफ़ी है। कुरान हमें बताता है, इन्ना ला नुदीउ अजर المصلحين, हम इस्लाह करने वालों का अजर ज़ाय नहीं करते। अब ज़रा इस बात पर गौर कीजिए, इस आयत पर अल्लाह सिर्फ बड़े बड़े कारनामों का जिक्र नहीं कर रहा, बल्कि हर शख्स की कदर कर रहा है जो अपने हिस्से की इस्लाह कर रहा है, अपने घर में, अपने महल्ले में, अपनी औलाद के हवाले से, अपनी दोस्तों में, अपने माशरे में। अब यूसुफ अलैहिस्सलाम की ज़िंदगी को देख लीजिए, यूसुफ अलैहिस्सलाम जिनकी कुर्बानियाँ अपने बचपन से लेकर जवानी तक, कितनी बड़ी बड़ी कुर्बानियाँ उन्होंने दी हैं, तो उनकी ज़िंदगी भी इसी हकीकत का अमल ही नमूना है। कुएं में डाले गए, गुलाम बनाकर फरोख्त किए गए, झूठे इल्ज़ाम में कैद किए गए, बरसों तक मुश्किलात का सामना किया, मगर जब अल्लाह की मदद आई तो बात ऐसी बनी, इन्नहु मन यत्तकी व यस्बर फ इन्नल्लाह ला युदीउ अजर अल मुहसिनीन, جو تقوی اختیار کرتا ہے تقوی کی راہ اختیار کرے، اپنی زندگی میں تقوی نافذ کرے. اسی طرح صبر کا معاملہ، چونکہ تقوی اختیار کرنے کے صبر کا وصف بھی خاصا ضروری ہے. تو انہ من یتقی و یصبر، تقوی کے ساتھ ساتھ صبر کی اس صفت کا ذکر کافی موضوع ہے. جو تقوی اختیار کرے اور صبر کرے، چونکہ اگر آپ اپنے جسم کے وزن کو کم کرنا چاہتے ہیں تو آپ کو تقوی اختیار کرنا پڑے گا، صبر کرنا پڑے گا، یعنی مادی طور پر. تو چلے جائے کہ جب دین کے حوالے سے بات ہو رہی ہے تو یہاں بھی کچھ قربانیاں تو ضرور دینی پڑیں گی نا. اِنَّهُ مَن يَتَّقِ وَيَصْبِر، بے شک جو تقوی کی راہ اختیار کرے اور صبر کرے، فَإِنَّ اللَّهَ لَا يُضِيعُ أَجْرَ الْمُحْسِنِينَ، تو اللہ اس کا اجر ضائع نہیں کرتا. یہی یوسف علیہ السلام کی پوری زندگی کا خلاصہ تھا اور یہی ہر مومن کی زندگی کا سرمایہ ہے. سامعین کرام، رہی یہ تو زندگی کے بعد، لیکن اس دنیا کے مرحلے سے گزرنے کے بعد ایک اور مرحلہ ہے، مرحلہ برزخ. اس کے بعد اور ایک مرحلہ ہے، مرحلہ آخرت. تو جس دن انسان اپنے اعمال کو اپنے سامنے موجود پائے گا، اس دن اسے یقین ہوگا، وہ یقینی طور پر وہ جان لے گا کہ اللہ کے ہاں کچھ بھی ضائع نہیں ہوا. تو آج کی گفتگو کی مختصر جو بات تھی، ہم نے پروگرام کی ابتدا میں یہ آپ تک پہنچانے کی کوشش کی، اور وہ یہ ہے کہ دنیا میں بہت کچھ بندہ کھو سکتا ہے، مال کھو سکتا ہے، مقام کھو سکتا ہے، شہرت مٹ سکتی ہے، لوگ بھول سکتے ہیں، لیکن جو عمل اللہ کے لیے کیا جائے وہ کبھی ضائع نہیں ہوتا. اگر دنیا میں اس کا پھل نہ ملے تو آخرت میں وہ آپ کا انتظار کر رہا ہوگا. اللہ تعالیٰ ہمیں اخلاص کے ساتھ نیک اعمال کرنے، صبر کے ساتھ ثابت قدم رہنے اور اپنے وعدوں پر کامل یقین رکھنے کی توفیق عطا فرمائے. آمین یا رب العالمین. پروگرام کے اس مرحلے میں رخ کرتے ہیں ایک بریک کی طرف، دوبارہ ملاقات ہوگی بریک کے اس پار، جڑے رہیے ہمارے ساتھ.
1: قرآن کو سمجھنے کے لیے آسان کر دیا گیا ہے، البتہ ہر شخص اپنی سمجھ اور طلب کے مطابق اس سے فیض حاصل کرتا ہے، مگر جو بھی قرآن کی صحبت میں بیٹھے وہ خالی ہاتھ نہیں لوٹتا. انسان اس نور ہدایت سے مرحلہ با مرحلہ کچھ نہ کچھ حاصل کرتا رہتا ہے، یہاں تک کہ وہ ایسے معنی اور حقائق تک پہنچ جاتا ہے جو عقلوں کو حیرت میں ڈال دیتے ہیں. تلاوت، تدبر اور فہم قرآن کے ایک خوبصورت سفر میں شامل ہو جائیے طلحہ اشرف الزمان کے ساتھ. پروگرام تحفیم القرآن.
0: ویلکم ایک سامعین، ایک مرتبہ پھر آپ سب کو خوش آمدید پروگرام تفہیم القرآن میں. سامعین کرام، پروگرام کے اس مرحلے میں ذرا ایک منظر اپنے ذہن میں لائیے. ایک بستی خوف و ہراس میں مبتلا ہے، یعنی بستی کے لوگ خوف و ہراس میں مبتلا ہیں، ہر طرف بے چینی ہے، لوگ اپنی جان بچانے کے لیے بھاگ رہے ہیں، ہر شخص کسی نہ کسی محفوظ جگہ کی تلاش میں ہے، مستقبل دھندلا دکھائی دے رہا ہے، حالات اس قدر خراب ہیں کہ امید کی کوئی کرن نظر نہیں آتی. ایسے میں اگر آپ ایک شخص کو دیکھیں جو اپنے بچے کے ساتھ بیٹھا اسے الف با تا سکھا رہا ہو تو شاید آپ حیران ہو جائیں. آپ کہیں گے یہ تعلیم کا وقت ہے، یہ جان بچانے کا. سامعین کرام، اسلام انسان کو ایک ایسی سوچ دیتا ہے جو حالات کی غلام نہیں ہوتی بلکہ اللہ کے حکم کی تابع ہوتی ہے. اسی حقیقت کو رسول اکرم صلی اللہ علیہ وسلم نے ایک مختصر مگر عظیم حدیث میں بیان فرمایا ہے. ارشاد نبوی صلی اللہ علیہ وسلم ہے، اگر قیامت قائم ہو جائے और तुम में से किसी